0: डील पर काम तेज, कहां फंसा है पेच? हॉर्मुज में यूएस का प्रण, ईरान के खिलाफ आखिरी रण। जहाजों को चेताया, समंदर में आने वाला है बवंडर। इस चेतावनी को ध्यान से पढ़िए, इसे यूएस नेवी सेंट्रल कमांड ने जारी किया है। यह हॉर्मुज में मौजूद सारे जहाजों के लिए है। अमेरिकन नेवी ने चेतावनी जारी की है कि ईरान के खतरनाक और गैर कानूनी कामों को रोकने के लिए जल्द ही बड़ा ऑपरेशन शुरू होने वाला है। हो सकता है कि जवाब में ईरान भी हमला करे, लिहाजा हॉर्मुज में जहाजों को मुश्किल हालातों के लिए तैयार रहना चाहिए। चेतावनी में जिन इलाकों में सतर्क रहने की बात कही गई है, उनमें अरब की खाड़ी, हॉर्मुज, ओमान की खाड़ी और उत्तरी अरब सागर शामिल है। संकेत साफ है, हॉर्मुज की लहरें अंदर से भी अशांत है और अब ऊपर से भी एक बार फिर शांति भंग होने के आसार बढ़ गए हैं। ईरान हर हाल में अमेरिका की नाकेबंदी को जल्द से जल्द हटाने की मांग कर रहा है और अमेरिका की मांग है कि टोल वसूली बंद की जाए और जहाजों की आवाजाही शुरू की जाए। इस बीच डील को लेकर अभी भी सस्पेंस बना हुआ है। ना तो हॉर्मुज को लेकर अभी कोई फैसला हुआ है और ना ही यूरेनियम को लेकर। अब आपको दिखाते हैं ईरान के लोग इस डील को लेकर क्या कह रहे हैं। यह है तेहरान का इनकलाब स्क्वाड। अमेरिका के खिलाफ और ईरान की लीडरशिप के साथ अपनी भावनाओं के इजहार के लिए हजारों लोग यहां इकट्ठा हुए हैं। हाथों में झंडे हैं, जुबां पर देशभक्ति के नारे हैं। जगह जगह ईरान के नेताओं की तस्वीरें हैं। इस भीड़ में सिर्फ उन्माद नहीं है, बल्कि अमेरिका को कोसने के लिए तथ्यों पर आधारित इनके अपने तर्क हैं।
1: اگر این حرفی که میزنه درست باشه نشان دهنده اینه که محاصرش شکست خورده و اون چیزی که تو ذهنش بوده به وقوع نپیوسته، از پس ما نتونست بر بیاد و برای اینکه بیش از این ضایع نشه میگه که ما محاصره رو پایان میدیم. حالا بعد ببینیم چقدر داره درست میگه. اصلا من حتی میگم ما همون سال 2015 هم اشتباه کردیم، اون اورانیوم ها رو چند تن اورانیوم تحویل دادیم، بسیار اشتباه بود. اورانیوم غنی سازی شده ارزش مادی بالایی داره، هم معنوی هم مادی، حکم بخشی از خاک ماه. چرا باید بریم به اون؟ هیچ ربطی نداره، برای ماه، برای ملت یونانه و ما تصمیم میگیریم نخواهیم داد.
0: هرمز کو لیکر بھی لوگ ایک مت ہیں، یعنی هرمز فی الحال بند ہی رہے تو ایران کے لیے اچھا ہے.
2: حرف رهبرمونه، تنگه باید بسته بمونه تا وقتی که رهبرمون اعلام کنن ما هم همینو
0: میگیم. هرمز پر خود ایران مشکلوں میں گھرا ہوا ہے. امریکی ناکےبندی کی وجہ سے اس کا لاکھوں ٹن تیل نریات نہیں ہو پا رہا ہے، لیکن یہ اکلوتا ایسا ہتھیار ہے جو 28 فروری سے شروع ہوئے مہایدھ میں اس کی طاقت بڑھاتا رہا ہے. ظاہر ہے وہ کسی بھی قیمت پر اس کا نینترن امریکی شرطوں پر نہیں چھوڑے گا. آج تک پیرو.
3: اب رک رہے ہیں چھوٹے سے بریک کے لیے، فوراً ہوں گے حاضر. آپ دیکھتے رہیے آج تک.